धबोन जनी दग गहनो जारुगा सजारे सो कौन गहन तुगा मिष्टि हो बयात तुम छाल भलो सा तुम गोड़ रे बचो साथ शुरया रे गी बयात तुने अनि जिंदगी देजी मिष्टारे के निखालो की चमाटे पजो हनत मीडियम है वो पंजले शल का चार बिगाश किलो हर्ट्स एफ एम शल इशारे एक मेगा हर्ट्स तुने न्यूज ऑन ए आई आर डॉट कॉम जा सोस कोंडियो हनत आकाशवाणी करगिल प्रोग्राम पुनर सो मखोर हनो मुख्तार जाए जालेगा सजारे अजु के प्रोग्राम और सीर अनि जेले जहानी अश असोज एक मनाट के होते गानेस रो मनाट से दशे बारे जा सिट्री बारे जा तालीम बारे जा मुश्करक थे बुझी तूने एक क्वालिटी एजुकेशन था ना कि बस छाल बालो सुकूल तो वो भी होनस मगर मानी छाल बाल से करी जेले जा तालीम हासिल था ना दश गिना ने कि जे क्वालिटी खानदा या क्रोम जे एक तालीम खानी या निश या तर रहेगा सजारे ना तक कुंडे बजा محسن حسین حسین نشو مجھا نا تیر سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن سن س